0: تلنگانہ نظام آباد سے ہیں شیخ اللہ بخش خرجا اتر پردیش سے ہیں تلک راج ارونا مجندر چھندہ ہے گاؤں نتھانہ پنجاب سے اور موتالہ مہاراشٹر سے ہیں وجے سرلکر اور چھتیسگڑھ ڈونگر گاؤں سے راجپال گجبھیے دھنوری تیلی والا اتراکھنڈ سے ہیں نثار سلمانی اور گرام لسوڑیا پاتا تحصیل نرسنگ گڑھ ضلع راجگڑھ مدھیہ پردیش سے ہیں گووند ویشنو دیویا
1: ایک زمانے سے کہانی ہے سنا رہی آکاشوانی پھر آیا انٹرٹینمنٹ کا ریولیوشن جب کونے کونے پہنچا دور درشن کہانی نہیں بدلی سٹائل گیا ہے بدل جو کہانیاں ہم سنتے آئے دیکھتے آئے اب وہی ویسی ہی کہانی سنائے گا ڈیجیٹل
2: ڈاؤن لوڈ ویوز او ٹی ٹی ایپ ناؤ اینڈ واچ فار فری
3: और भाई साहब क्या हाल है
4: यार हाल चाल तो हम लेते रहेंगे लेकिन अभी आपने इस सड़क का हाल बेहाल कर दिया इस पर थूक कर और ये क्या अब आप रैपर भी यहीं फेंक देंगे बगल में डस्टबिन है
3: बात तो आपने बिल्कुल सही कही है भाई साहब आगे से ऐसा नहीं करूंगा
4: अयोध्या में पर्यटन को बढ़ावा देने के लिए शहर की स्वच्छता और सुंदरता बहुत जरूरी है स्वच्छ भारत के निर्माण और देश की छवि सुधारने का ये सही समय और मौका